गर्दै जिउको पास दिने हामीलाई इच्छु मेरो खाने भने कि यसमा दुई उम्प्यो बिमले यदि सलमा दावा युसुफ बिहादत द्वारा बाद अल्लाह इलैहि